0: پر خفیہ امتحان سے متعلق ساز و سامان کو محفوظ طریقے سے حوالے کرنے اور امتحان سے متعلق ساز و سامان کی نقل و حمل کے لیے جی پی ایس سے لیس گاڑیاں شامل ہیں. این ٹی اے غلط معلومات کو روکنے، بے ضابطگی ختم کرنے کے لیے سوشل میڈیا پلیٹ فارم سے نگرانی بھی کر رہی ہے. نیٹ کے امتحان آج 2 بجے سے شام 5:15 بجے تک منعقد ہوں گے. دلی سے ثقلین اختر کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں فہیم احمد.
1: بندرگاہوں، جہاز رانی اور آبی گزرگاہوں کے مرکزی وزیر سربانند سونوال نے کہا ہے کہ 8.6 لاکھ میٹرک ٹن سے زیادہ کی کھیپ کے ساتھ بھارتی پرچم بردار خام تیل کے 3 ٹینکرز نے کل آبنائے ہرمز کو کامیابی کے ساتھ پار کر لیا ہے اور اب وہ بھارت آ رہے ہیں. ان ٹینکروں میں بھارتی عملے کے 94 افراد سوار ہیں. ان ٹینکروں کے نام میں دیش ویبھو، دیش وبھور اور سیمر ہیرالڈ ہیں. ایک سوشل میڈیا پوسٹ میں جناب سونوال نے کہا کہ وزیر اعظم نریندر مودی کی فیصلہ کن قیادت میں حکومت بھارتی بحری مفادات کے تحفظ کو سب سے زیادہ ترجیح دینے پر کام کر رہی ہے. جناب سونوال نے کہا کہ ان کی وزارت بھارتی ملاحوں اور توانائی کی لائف لائنز کو مکمل طور پر محفوظ بنانے کی ضمانت کے لیے تمام متعلقہ ایجنسیوں کے ساتھ سرگرم طریقے سے تال میل قائم کر رہی ہے. 19th ممبئی انٹرنیشنل فلم فیسٹیول MIFF آج اختتام پذیر ہو جائے گا. 10 آویزی فلموں، شارٹ فکشن، اینیمیشن اور AI سینما کا یہ 2 سالہ فیسٹیول 15 جون کو شروع ہوا تھا اور آج رات ایک شاندار اختتامی تقریب کے ساتھ ختم ہوگا. مزید تفصیل ہمارے نامہ نگار سے.
2: سینما کے شاندار رنگوں سے بھرے 5 دنوں کے بعد میف 2026 آج اختتام پذیر ہوگا. تاہم اختتامی تقریب سے پہلے فلم شائقین کے پاس مختلف سیکشنز میں پریزم، بیسٹ آف فیسٹ، نیشنل کمپٹیشن، موزیک اور انڈیا لائیوز اینڈ لینڈ اسکیپس کے تحت غیر فکشن کہانیوں کی طاقت کا تجربہ کرنے کا ایک اور دن ہوگا. میف کے آخری دن کی اہم ترین پیشکش میں سے ایک وی شانتارام دی پائنیئرنگ اسپرٹ کی اسکریننگ ہوگی جو اس لیجنڈری فلم ساز کی 125ویں سالگرہ کے موقع پر دکھائی جا رہی ہے. آشا ممبئی کے رویندر ناٹیہ مندر میں منعقد ہونے والی اختتامی تقریب میں بین الاقوامی اور قومی مقابلوں کے زمرے میں بہترین فلموں کو 18 ایوارڈز دیے جائیں گے. ممبئی سے انکتا آپٹے کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حسین اختر.
1: بھارتی محکمہ موسمیات نے آج ذیلی ہمالیائی، مغربی بنگال اور سکم میں اور بہت تیز بارش کے سبب ریڈ الرٹ جاری کیا ہے. محکمہ نے جمعرات تک آسام، میگھالیہ میں اکا دکا مقامات پر بھی تیز بارش کی پیش گوئی کی ہے. کرکٹ میں آج ڈمبولا میں کھیلی جانے والی 3 ملکوں کی سیریز کے فائنل میں انڈیا اے کا مقابلہ سری لنکا اے سے ہوگا. اپنے سابقہ میچ میں شکست کو بھلاتے ہوئے انڈیا اے سری لنکا اے کو ہرانے کے لیے پوری طرح تیار ہے. یہ تھی خبریں. اب اخبارات کے آئینے کے ساتھ ہیں فہیم احمد.
0: شکریہ آسیہ. قومی راجدھانی دلی سے شائع ہونے والے آج کے بیشتر اردو اخبارات نے آج یوگ کے عالمی دن سے متعلق خبر کو اپنی شہ سرخی بنایا ہے. اخبار پرتاب کی سلسلے میں شہ سرخی ہے، آیوگ کے بین الاقوامی دن کے موقع پر آیوش کی وزارت نے لوگوں سے بڑی تعداد میں حصہ لینے کی اپیل کی. اخبار انقلاب کی شہ سرخی ہے، سخت سیکیورٹی کے درمیان نیٹ امتحانات شفاف اور نقل سے پاک، امتحان کے لیے مرکز اور نیشنل ٹیسٹنگ ایجنسی کی بڑی تیاریاں. اخبارات نے اوڈیشہ میں وزیر اعظم کے ہاتھوں 47,600 کروڑ روپے کے منصوبے کا افتتاح اور سنگ بنیاد رکھے جانے سے متعلق خبر کو نمایاں طور پر شائع کیا ہے.
1: آخر میں خاص خبریں ایک بار پھر. آج دنیا بھر میں یوگ کا عالمی دن منایا جا رہا ہے. وزیر اعظم نریندر مودی نے کولکاتہ میں تاریخی ریڈ روٹ سے مشترکہ یوگ پروٹوکول اپنانے میں ملک کی قیادت کی. وزیر اعظم نریندر مودی آج کولکاتہ میں 3 بحری جنگی جہازوں INS دناگری، INS سنشودھک اور INS اگرہ کو پانی میں اتار کر بحریہ میں شامل کرنے کی رسم بھی انجام دیں گے. امتحان منعقد کرانے والی قومی ایجنسی آج سہ پہر بھارت اور بیرون ملک میں نیٹ UG کے دوبارہ امتحان منعقد کرائے گی. بھارتی پرچم بردار 3 آئل ٹینکرز نے کامیابی کے ساتھ آبنائے ہرمز پار کر لیا ہے جس میں 8.6 لاکھ سے زیادہ میٹرک ٹن تیل لدا ہے. اس کے ساتھ ہی یہ خبرنامہ ختم ہوا.
3: یہ آکاشوانی دلی ہے، لیجیے سنیے ہمارا ساپتاہک کاریکرم ساہتیہ کی. श्रोताओं, साहित्य की दुनिया उस अंतहीन आकाश की तरह है जहां शब्दों के सितारे अपनी चमक से समाज को दिशा दिखाते हैं. ऐसे ही शब्दों के धनी जाने माने कवि और संवेदनशील साहित्यकार हैं श्री मनोज अबोध. प्रस्तुत है कवि सम्मेलनों के संस्मरण क्रम में श्री मनोज अबोध से श्री ऋषि कुमार शर्मा की भेंट वार्ता।
4: नमस्कार श्रोताओं, आज के इस कार्यक्रम में हम आपको बता दें हमारे साथ हैं सुप्रसिद्ध गजलकार, कवि और लेखक श्री मनोज अबोध जी। मनोज अबोध जी, हम आपका दिल की गहराइयों से स्वागत करते हैं।
5: बहुत बहुत धन्यवाद आदरणीय ऋषि जी।
4: श्रोताओं, बहुत सारे ऐसे कवि होते हैं, उनकी रचनाएं होती हैं जो लोगों को बहुत पसंद आती हैं, परंतु कुछ कवि, कुछ रचनाकार इतने गंभीर और इतने अच्छी रचनाओं का पाठ करते हैं, इतनी अच्छी रचनाओं को लिखते हैं, उनमें मनोज अबोध जी का नाम शीर्ष पर आता है। आपने साहित्य की अनेक विधाओं में सृजन किया है, अनेक राष्ट्रीय व अंतर्राष्ट्रीय आपको पुरस्कार मिले हैं। वर्ष 1987 से दीर्घ काल तक आप फीचर लेखन का काम कर रहे हैं, आपने संपादन का काम किया है, आपने गीत लिखा है, छंद लिखा है, दोहा लिखा है, गीत के साथ साथ आपने लघु कथाएं लिखी हैं और सबसे ज्यादा जो आपने लिखी हैं वो गजलें लिखी हैं।
5: हाँ, ठीक कह रहे हैं आप। वैसे
4: तो आप जब कविताओं को लिख रहे थे, गजल को लिख रहे थे या अपनी रचनाओं को लिख रहे थे, उस समय क्या आपने सोचा था कि आप इतने बड़े कवि या इतने बड़े लेखक बन जाएंगे?
5: ये तो बिल्कुल भी नहीं सोचा था, क्योंकि कोई सोच के तो कभी नहीं बनता। मेरा अपना मानना यह है, ये स्वतः स्फूर्त होती है, आपका जो वातावरण आपको बचपन से जैसा मिलता है वैसा ही है। मेरे पिता चूंकि अंग्रेजी के अध्यापक थे और उनको पढ़ने का बहुत शौक था, तो उस सिलसिले की वजह से घर में किताबें बहुत होती थी, पत्रिकाएं उस समय बहुत आती थी, और कोई साधन तो उस समय था नहीं। अब से अगर 50 साल पहले की बात करें, 1975 के आसपास की, तो उस समय यही पत्रिकाएं होती थी। बाल भारती है प्रकाशन विभाग से, जो अभी भी आती है, वो मेरी बड़ी प्रिय पत्रिका रही। अभी भी मेरे पास 1967 का एक अंक उसका सहेज कर रखा हुआ है, जब सावित्री देवी परमार उसकी जो है संपादक होती थी।
4: ये बड़ी बात है।
5: हाँ, तो उस समय क्या था कि प्रकाशन विभाग चूंकि सरकारी प्रकाशन था, तो बाल भारती बच्चों के पढ़ने के लिए विद्यालयों में विभाग द्वारा भेजी जाती थी, तो वो सुलभ थी। फिर उसके बाद चूंकि पिताजी बाहर रहते थे, तो हम लोग ट्रेन से जाते थे रेलवे स्टेशन पे, एच व्हीलर एक बुक स्टॉल होती थी, वो मेरा एक क्रेज होता था। बस आप सोचिए कि उस पर वहां से पराग लेना या चंपक लेना, नंदन लेना, ये जो है। और अगले अंक की किसी बार ऐसा होता कि अंक आया नहीं है, तो आप सोचिए कि ऐसी मायूसी हो जाती थी कि पता नहीं क्या हो गया है।
4: बिल्कुल ठीक कहा आपने। हाँ। मैं ये जानना चाहता था, आपने सबसे पहली कविता या गजल या दोहा कब लिखा और उसको मंच पर कब पढ़ा?
5: मैं आपको एक छोटा सा दृष्टांत बताता हूँ।
4: बिल्कुल बिल्कुल।
5: कि मैं उस समय करीब कक्षा 7 में पढ़ता था, और वो गांव का विद्यालय था, मैं पिताजी के साथ ही, तो वहां कुछ नहीं था, गांव था बिल्कुल हाईवे के किनारे, लेकिन हफ्ते में एक बार वहां पेंठ लगती थी जो साप्ताहिक बाजार होता है, और उसमें घूमना, वो सोचिए कि ऐसा आजकल जैसे मॉल में घूमते हैं ना लोग, तो हमारा उस बाजार में
4: बिल्कुल
5: मिट्टी के बीच में घूमना, पूरे हफ्ते इंतजार करते थे वहां पर, जमीन में भट्टी बना के वो लोग पकौड़ी बनाते थे, और मुश्किल से 10 पैसे या 25 पैसे की पकौड़ी बहुत सारी आती थी, तो वही समझिए कि आप ऐसी ट्रीट होती थी, 5-स्टार ट्रीट उस समय की, वो मेरे लिए निर्धारित थी। शनिवार को लगता था, शनिवार को मैं बाजार में जाना और वहां से पकौड़ी लेना, तो उसी तरह मैंने स्वाभाविक तौर से वो पकौड़ी ली और खाई। उसके बाद देखा वो तेल सना, एक कुछ डायरी का पेपर था।
4: अच्छा।
5: किसी की, क्योंकि वो रद्दी में बेच दिया होगा, और उस पर 2 पंक्तियां लिखी हुई थी, तो स्वाभाविक तौर से एक उत्सुकता हुई और मैंने वो पढ़ी। उस पर एक शेर लिखा हुआ था, मैं जानता अच्छा। नहीं था कि वो शेर है।
4: हाँ।
5: लेकिन वो 2 पंक्तियां थी, ये तो बाद में पता चला कि ये शेर उसे कहते हैं। उस पर लिखा हुआ था कि अगर तुम तैश में आकर मेरा खत फाड़ भी डालो, तुम्हारे पांव चूमेंगे मेरी तहरीर के टुकड़े।
4: वाह वाह।
5: तो आप सोचिए कि ये जो 2 पंक्तियां थी, जो बाद में मैं समझा कि वो एक खूबसूरत शेर था, वो मेरे जीवन का मतलब पहली कविताएं थी जो मैंने पढ़ी और मुझे अच्छी लगी। और फिर उसके बाद के जितनी चिट्ठियां मैं लिखता था, भले वो माँ को भी लिखता हूँ, बहन को लिखता, किसी को भी लिखता था, तो ये शेर जरूर उसमें नीचे लिख देता था।
4: अच्छा।
5: मुझे मालूम नहीं किसका था।
4: हाँ।
5: उसके बाद से मेरी स्वाभाविक तौर से थोड़ी कि मैं भी लिख सकता हूँ, कुछ कुछ मुझे लिखना चाहिए, तो मैं तब लिखता था कुछ बीच में। और ये करीब उसके 4-5 साल बाद, आप मानिए कि ये उस समय हो गया था, 78 का समय आ गया था, 77-78, तब मैंने एक कविता लिखी थी और वो सबसे पहले छपी थी।
4: अच्छा।
5: बधाइयों का एक पाक्षिक पत्र होता था, तो 4 पंक्तियां लिखी थी मैंने उस समय, तो वो उसमें छपी थी। फिर उसके बाद ये हुआ कि पांचजन्य मैंने देखा, तो पांचजन्य में एक परिचर्चा जो है प्रेम विवाह पर कुछ चर्चा थी, तो उसमें देखा कि आप भेजिए विचार अपने इतने शब्दों में भेजिए, तो वो मैंने भेजा, तो तब से ये सिलसिला मेरा शुरू हुआ।
4: पहली बार आपने मंच से कविता कब पढ़ी?
5: मंच से कविता मैंने पढ़ी है 1984 में।